0: हुआ था, मैथी में शुरू हुआ था, उसके बाद हम ये इस प्रोग्राम को, ये नौवीं दफा प्रोग्राम हम कर रहे हैं। इसका बेसिक मकसद हमारा ये था कि मैंने जैपनीज है बच्चे मेरे ना, तो इन बच्चों को किसी तरीके से हम जो है अपने साथ कल्चरी जो है इनको अपने आप साथ मिलाएं। फिर ये है कि हमने इसको जश्न आज़ादी भी साथ मना लेते हैं, तो कोशिश ये होती है कि जैपनीज़ों के साथ मिलके ये जो है ना प्रोग्राम किए जाए, एक दूसरे का तावन जैसे होता है, इनका हमारा खाना है, इनके खाने हैं। जैसे आज आपने देखा है कि गेम शो से भी आए, उन्होंने यहाँ पर देखा, तो ये अप्रिशिएट होगा, तो ये पाकिस्तान का इमेज के लिए भी अच्छा है और हमारे जो बच्चे हैं वो आपस में यहाँ पर मिले, बस यही हमारा मकसद है।
1: शाकिर साहब ने इंटरव्यू के दौरान बताया कि अब कुछ जापानी नौजवान रवानी के साथ उर्दू बोलते हैं, तो मुझे कुछ अजीब सा लगा, लेकिन फिर उसी वक्त मेरी मुलाकात एक नौजवान से हुई जो ऐसे उर्दू बोल रहे थे।
2: मेरा नाम केंता है और मैं जापान से हूँ।
3: कैसा लगा, कब आपको पता चला कि ये इवेंट है, आप हर साल आते हैं या पहली दफा है?
2: मैं तो ये पहली दफा नहीं है, मैं पिछले 3-4 सालों से यहाँ आता रहता हूँ।
3: जी, क्या चीज़ आपको खींच लाती है यहाँ, क्या चीज़ यूनिक है, किस लिए आते हैं?
2: जैसे तो अभी कव्वाली का नज़ारा चल रहा हो रहा है, तो ये भी बहुत एक मुनफरिद चीज़ है ना। हाँ,
3: तो इतनी अच्छी उर्दू आप कैसे बोल लेते हैं?
2: कि अपने असातिज़ा के साथ।
3: उर्दू पढ़ते हैं, कहाँ पे पढ़ते हैं?
2: टोक्यो यूनिवर्सिटी ऑफ फॉरेन स्टडीज, टोक्यो गाइगोदाई में। 5-6 सालों के लगभग से उर्दू की पढ़ाई कर रहा हूँ, और मैं 1-2 दफ़ा पाकिस्तान भी जा चुका हूँ, तो पाकिस्तान में से भी मैंने उर्दू सीखी है।
4: तो यहाँ कोई मुकाबला हो रहा है, देखते हैं किस चीज़ का। हाँ, आम खाने का मुकाबला है, तो आइए देखते हैं कि आम खाने का मुकाबला कौन जीता या कौन जीतती है। 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11 के लगभग पार्टिसिपेंट्स हैं, और मेरे ख्याल में सारे के सारे जैपनीज हैं, तो अब देखते हैं कि कौन जीतता है और या कौन जीतती है। तो अभी शुरू होने वाला है।
5: अच्छा, ये मैंगो क्लास, मैंगो ईटिंग कॉन्टेस्ट है। इसका रूल ये है कि इसको सही तरह, जापान में तो बड़ा थोड़ा थोड़ा खाया जाता है, पाकिस्तान में तो एक एक मैंगो खाते हैं, तो इसको खाने का तरीका ये है कि सही तरह इसको, इसका मतलब अंदर से सही तरह साफ तरीके से, और सबसे जो जल्दी खाएगा वो जीतेगा।
6: अच्छा, यानी अंदर से साफ करना है और मुकम्मल तौर पे जूस निकाल के पूरा सफाई के साथ खाना है, तो जो पार्टिसिपेंट पहले फिनिश करेगा वो जीतेगा। तो देखते हैं कि कैसे करते हैं, लेकिन जापानी लोग अमूमन इतना ज़्यादा खाते नहीं हैं, तो मज़ा आएगा देखने में, देखिएगा।
1: इस मुकाबले के फातह एक नौजवान जापानी ने हमसे बात करते हुए बताया,
7: मैंने इससे पहले कभी पाकिस्तानी आमों का जायका नहीं चखा था, मुझे अंदाज़ा नहीं था कि ये इतने मीठे होते हैं। मैं बहुत ज़्यादा खुश हूँ क्योंकि इस डब्बे में मुझे पूरे 6 आम इनाम में मिले हैं, इनके लिए मैं शुक्रगुजार हूँ।
8: दोस्तों, आज पहला दिन था, मुझे तो बहुत मज़ा आया, और मेरा इरादा है कि मैं दूसरे दिन भी आऊँ और आपके लिए एक डिटेल रिपोर्ट भी बनाऊँ, तो अगले हफ्ते के प्रोग्राम में डिटेल रिपोर्ट आपकी खिदमत में पेश करेंगे, आप हमारे साथ रहिएगा।
9: भाई, मुझे तो आम खाने का मुकाबला बड़ा मजाहिया लगा, मैं भी इसमें हिस्सा लेना चाहूंगी और आमों का एक डब्बा भी जीतना चाहूंगी। जापान में वैसे आम बड़े महंगे हैं।
1: जी हाँ, अगले साल हम सब स्टेज में जाकर इस मुकाबले में शरीक होंगे।
9: बिल्कुल। अच्छा, वैसे मैं खलील साहब तकरीब की बाकी रिपोर्ट सुनने की बड़ी मुंतजर हूँ।
1: जी, वसीमा साहिबा भी इन रिपोर्ट में मेरे साथ शामिल होंगी।
10: जी सामिन, क्या ये सुन के आपका इश्तियाक बढ़ा है कि आइंदा हफ्ते भी आपसे मज़ीद तफसील हम आपको बताएंगे, और हाँ, इसके वीडियो क्लिप्स भी बनेंगे, वो भी हमारी वेबसाइट पर ज़रूर देखिएगा।
9: जी बिल्कुल, और हम और हमारे साथ साथ सब सामिन भी मुंतज़िर रहेंगे।
1: चलिए वसीमा साहिबा, अब आप सुनाइए वो पानी कहानी।
10: अभी तो आम का सुन के मेरे मुँह में आ रहा है पानी।
9: रुकिए ज़रा, मैं बताती हूँ। सामीन, पाको हिंद के बेशतर इलाकों में गर्मियों का मौसम चूंकि नस्बतन तवील और शदीद होता है, लिहाजा वहाँ गर्मी भगाने का बड़ा मारूफ तरीका यह है कि सहनों और दलानों के साथ साथ गली कूचों में पानी का छिड़काव करें,
10: या फिर वाटर गन्स या वाटर बॉल से खेलें। एक छोटी सी बात बताती चलूं कि यहाँ जापान में भी जब बहुत गर्मी होती है तो बिल्डिंग्स के आसपास और छिड़काव, सड़कों पे छिड़काव काफ़ी होता है।
1: मुझे यहाँ आकर पता चला कि जापान में भी लोग वाटर गेम्स और बीच
7: بیچ گیمز وغیرہ سے لطف اندوز ہوتے ہیں.
9: جی جی, جاپان میں چاروں طرف سمندر ہے, یوں کہیے پانی ہی پانی, بلکہ بول میری مچھلی کتنا پانی.
10: اچھا سامعین, واٹر گیمز میں تو واٹر گم, واٹر گن اور واٹر بال اور ایسے پانی چھڑکنا وغیرہ شامل ہیں. بیچ گیمز کے حوالے سے, یعنی ساحل پہ کھیلے جانے والی گیمز کے حوالے سے, اردو سروس کے جاپانی عملے کی ہماری نئی رکن کانے کو بسما صاحبہ نے بتایا کہ جب وہ بیچ گیمز کے بارے میں سوچتی ہیں تو ان کے تصور میں تین چیزیں آتی ہیں. سب سے پہلے تو سوئکا واری, یعنی تربوز کو توڑنا.
9: سوئکا جاپانی زبان میں تربوز کو کہتے ہیں, اور سوئکا واری کا مطلب تربوز کو توڑنا. یہ جاپان میں گرمیوں کا روایتی کھیل ہے جو عموماً سمندر کنارے کھیلا جاتا ہے, جسے گروپ کی صورت میں کھیلا جاتا ہے.
10: جی جی, اس میں ایک کھلاڑی آنکھوں پہ پٹی باندھ کر زمین پر پڑے تربوز کو چھڑی سے توڑنے کی کوشش کرتا ہے, جبکہ گروپ کے دوسرے لوگ اس کے لیے ہدایات دے رہے ہوتے ہیں, ذرا دائیں ہو جاؤ, ذرا تھوڑا آگے آگے, ذرا سا پیچھے ہٹو.
7: اچھا, مجھے لگتا ہے کہ یہ ایک مشکل کام ہے, لیکن کھیل کا انحصار اس بات پر ہوتا ہوگا کہ دوست یا ساتھی کھلاڑی کو کتنی اچھی ہدایات دے رہے ہیں. جتنا اچھے وہ بتاتے ہوں گے تو, درستگی سے گائیڈ کرتے ہوں گے تو جیتنے کے امکانات میرے خیال میں اتنے ہی روشن ہوتے ہوں گے.
9: بالکل بالکل, اگر کھلاڑی چھڑی کو اس قدر درست پوزیشن میں لے جائے کہ تربوز توڑا جا سکے تو پھر جو جیتا وہی سکندر.
7: یعنی تربوز کو چھڑی سے پھوڑ ڈالا.
10: پھوڑ نہیں ڈالا, پھوڑ ہی ڈالا, اور پھوڑنے کے بعد مل بانٹ کر کھایا بھی.
9: کھانے کو بسما ایک اور بڑی تخلیقی کھیل کا ذکر کر رہی تھی.
10: ہاں جی ہاں جی, ریت کا کھیل. بسما کہتی ہیں کہ بہت سے لوگ ساحل پر ریت کے قلعے اور ریت سے کئی چیزیں, جیسے کوئی نہ کوئی جانور یا سرنگیں وغیرہ بناتے ہیں.
7: ریت کا قلعہ بنانے کے کھیل کے بارے میں تو میں نے بھی سن رکھا ہے,
10: جو بالٹی میں ریت بھر کے بناتے ہیں.
9: ہم بھی بہت بنایا کرتے تھے بچپن میں. بسما کے مطابق انہوں نے دیکھا کہ کئی خاندان اور دوست اکثر ایسے تخلیقی ڈیزائن بنانے اور ساحل سمندر پر لطف اندوز ہونے میں وقت گزارتے ہیں. کچھ لوگ اپنے دوستوں کو ریت میں دفن کر دیتے ہیں, صرف ان کے سر ریت سے باہر رہ جاتے ہیں, اور یہ ایک تفریحی ساحلی سرگرمی کے طور پر ہوتا ہے.
7: ایسی سرگرمی کے لیے تو کافی ہمت درکار ہوتی ہوگی, ریت میں پھنس جائیں دھنس جائیں تو پھر کیا ہوگا؟
10: اصل میں مسئلہ یہ ہے کہ دوست ہی ہوں دبانے والے, کیونکہ ریت ہے, ذرا سا جسم جھٹکیں, ذرا سا زور لگائیں تو ریت کی دیوار منٹوں میں گرا سکتے ہیں.
9: اچھا وسیم, ایک اور کھیل ہے بیچ فلیگ, جس میں ساحل پر چھوٹے چھوٹے رنگ برنگے جھنڈے گاڑے جاتے ہیں, اور اس میں کھلاڑی ساحل پر گاڑا ہوا جھنڈا حاصل کرنے کے لیے ایک ساتھ ریت پر دوڑتے ہیں, اور تیز ترین کھلاڑی جیت جاتا ہے. بسما بتاتی ہیں کہ اس بارے میں میری ایک یاد ہے, میں نے یہ بچپن میں ننگے پاؤں کھیلا تھا اور ریت اتنی گرم تھی کہ ایسا لگتا تھا کہ میرا پاؤں جھلس گیا ہو.
10: کہتی ہیں اس دن کے بعد میں نے فیصلہ کر لیا کہ میں نے کھیل میں کبھی بھی دوبارہ شریک نہیں ہونا.
7: بسما نے ایک اور بڑا دلچسپ قصہ سنایا. کہتی ہیں کہ اپنے بچپن میں انہوں نے اپنے بھائی کے ساتھ ایک منفرد ساحلی مقابلے میں حصہ لیا تھا. مقابلہ یہ دیکھنے کے لیے تھا کہ کس کی جلد سورج میں سب سے زیادہ سانولی ہو جاتی ہے,
10: کالے ہو جاتے ہیں
7: تقریباً, یعنی کہ ملتے جلتے. تو تقریباً 15 شرکا اس میں موجود تھے, اور بسما کے چھوٹے بھائی نے پہلی پوزیشن حاصل کر لی تھی.
9: ویسے یورپی ملکوں میں تو لوگ جلد کو سانولا کرنے کے لیے کئی کئی گھنٹے غسل آفتابی کرتے ہیں.
7: غسل کیا شاعرانہ تشبیہ دے ڈالی, چلیے آپ کو ایک گیت ہی سن لیتے ہیں.
9: جی جی, آج سنوائے جانے والے گیت کا عنوان ہے اومی نو یورے, یعنی سمندر کی روح ہیں.
10: اس کے پیشکار ہیں کینشی یونیزو. مارچ 1991 کو جاپان کے توکوشیما پریفیکچر میں پیدا ہوئے وہ. انہوں نے 2009 سے ہاچی کے نام سے ویڈیو شیئرنگ پلیٹ فارم نکو نکو دوگا پر اصل گانے پوسٹ کرنا شروع کیے تھے.
9: 2012 میں اپنے اصل نام کینشی یونیزو کے تحت انہوں نے اپنا پہلا البم دیوراما جاری کیا, جس میں ان کی اپنی آواز شامل تھی.
7: یونیزو نے ٹیلی ویژن کمرشلز, ٹیلی ویژن ڈراموں اور فلموں کے لیے متعدد تھیم سانگ لکھے اور پیش کیے ہیں. 2022 میں انہوں نے پلے اسٹیشن کے کمرشل کے طور پر پاپ سانگ کمرشل گانا لکھا, اور خود بھی اس کمرشل میں نظر آئے,
10: گلوکار بھی اور اداکار بھی. اسی سال انہوں نے ٹی وی اینیمے سیریز چینسا مین کے اوپننگ تھیم کے طور پر کک بیک لکھا.
9: آج جو گیت سنوایا جا رہا ہے امینو یورے یعنی سمندر کی روحیں یا اسپرٹ آف دی سی, یہ اینیمیٹڈ فلم یعنی کائجو نو کودومو چلڈرن آف دی سی کے تھیم سانگ کے طور پر ریلیز کیا گیا.
7: فلم چلڈرن آف دی سی ایک 14

0: पाँच छः सालों के लगभग से उर्दू की पढ़ाई कर रहा हूँ, और मैं एक दो दफ़ा पाकिस्तान भी जा चुका हूँ, तो पाकिस्तान में से भी मैंने उर्दू सीखी है।
1: तो यहाँ कोई मुकाबला हो रहा है, देखते हैं किस चीज़ का। हाँ, आम खाने का मुकाबला है, तो आइए देखते हैं कि आम खाने का मुकाबला कौन जीता या कौन जीतती है। एक दो तीन चार पाँच छः सात आठ नौ दस ग्यारह के लगभग पार्टिसिपेंट्स हैं, और मेरे ख्याल में सारे के सारे जैपनीज हैं। तो अब देखते हैं कि कौन जीतता है और या कौन जीतती है। तो अभी शुरू होने वाला है।
2: अच्छा, ये मैंगो ईटिंग कॉन्टेस्ट है। इसका रूल ये है कि इसको सही तरह, जापान में तो बड़ा थोड़ा थोड़ा खाया जाता है, पाकिस्तान में तो एक एक मैंगो खाते हैं। तो इसको खाने का तरीका ये है कि सही तरह इसको, इसका मतलब अंदर से सही तरह साफ तरीके से, और सबसे जो जल्दी खाएगा वो जीतेगा।
1: अच्छा, यानी अंदर से साफ करना है और मुकम्मल तौर पे जूस निकाल के पूरा सफाई के साथ खाना है, तो जो पार्टिसिपेंट पहले फिनिश करेगा वो जीतेगा। तो देखते हैं कि कैसे करते हैं, लेकिन जापानी लोग अमूमन इतना ज़्यादा खाते नहीं हैं, तो मज़ा आएगा देखने में, देखिएगा।
3: इस मुकाबले के फातेह एक नौजवान जापानी ने हमसे बात करते हुए बताया,
4: मैंने इससे पहले कभी पाकिस्तानी आमों का जायका नहीं चखा था। मुझे अंदाज़ा नहीं था कि ये इतने मीठे होते हैं। मैं बहुत ज़्यादा खुश हूँ क्योंकि इस डब्बे में मुझे पूरे 6 आम इनाम में मिले हैं। इनके लिए मैं शुक्रगुजार हूँ।
1: दोस्तों, आज पहला दिन था, मुझे तो बहुत मज़ा आया, और मेरा इरादा है कि मैं दूसरे दिन भी आऊँ और आपके लिए एक डिटेल रिपोर्ट भी बनाऊँ। तो अगले हफ्ते के प्रोग्राम में डिटेल रिपोर्ट आपकी खिदमत में पेश करेंगे, आप हमारे साथ रहिएगा।
5: भाई, मुझे तो आम खाने का मुकाबला बड़ा मजाहिया लगा, मैं भी इसमें हिस्सा लेना चाहूंगी और आमों का एक डब्बा भी जीतना चाहूंगी। जापान में वैसे आम बड़े महंगे हैं।
3: जी हाँ, अगले साल हम सब स्टेज में जाकर इस मुकाबले में शरीक होंगे।
5: जी, बिल्कुल, बिल्कुल। अच्छा, वैसे मैं खलील साहब तकरीब की बाकी रिपोर्ट सुनने की बड़ी मुंतजर हूँ।
3: जी, वसीमा साहिबा भी इन रिपोर्ट्स में मेरे साथ शामिल होंगी।
6: जी सामिन, क्या ये सुन के आपका इश्तियाक बढ़ा है कि आइंदा हफ्ते भी आपसे मज़ीद तफसील हम आपको बताएंगे। और हाँ, इसके वीडियो क्लिप्स भी बनेंगे, वो भी हमारी वेबसाइट पर ज़रूर देखिएगा।
5: जी बिल्कुल, और हम और हमारे साथ साथ सब सामिन भी मुंतजर रहेंगे।
3: चलिए वसीमा साहिबा, अब आप सुनाइए वो पानी कहानी।
6: अभी तो आम का सुन के मेरे मुंह में आ रहा है पानी।
5: रुकिए जरा, मैं बताती हूँ। सामीन, पाको हिंद के बेशतर इलाकों में गर्मियों का मौसम चूंकि निस्बतन तवील और शदीद होता है, लिहाजा वहाँ गर्मी भगाने का बड़ा मारूफ तरीका यह है कि सहनों और दलानों के साथ साथ गली कूचों में पानी का छिड़काव करें,
6: या फिर वाटर गन्स या वाटर बॉल से खेलें। एक छोटी सी बात बताती चलूं कि यहाँ जापान में भी जब बहुत गर्मी होती है तो बिल्डिंग्स के आसपास छिड़काव, सड़कों पे छिड़काव काफी होता है।
3: मुझे यहाँ आकर पता चला कि जापान में भी लोग वाटर गेम्स और बीच गेम्स वगैरह से लुत्फंदोज होते हैं।
5: जी जी, जापान में चारों तरफ समुंदर है, यूं कहिए पानी ही पानी, बल्कि बोल मेरी मछली कितना पानी।
6: अच्छा सामिन, वाटर गेम्स में तो वाटर गन और वाटर बॉल और ऐसे पानी छिड़कना वगैरह शामिल हैं। बीच गेम्स के हवाले से, यानी साहिल पे खेले जाने वाली गेम्स के हवाले से, उर्दू सर्विस के जापानी अमले की हमारी नई रुकन कानेको बिस्मा साहिबा ने बताया कि जब वो बीच गेम्स के बारे में सोचती हैं तो उनके तसव्वुर में तीन चीज़ें आती हैं। सबसे पहले तो सोइका वारी, यानी तरबूज को तोड़ना।
5: सुइका जापानी जबान में तरबूज को कहते हैं, और सुइका वारी का मतलब तरबूज को तोड़ना। ये जापान में गर्मियों का रिवायती खेल है जो अमूमन समुंदर किनारे खेला जाता है, जिसे ग्रुप की सूरत में खेला जाता है।
6: जी जी, इसमें एक खिलाड़ी आंखों पर पट्टी बांधकर जमीन पर पड़े तरबूज को छड़ी से तोड़ने की कोशिश करता है, जबकि ग्रुप के दूसरे लोग उसके लिए हदायत दे रहे होते हैं, जरा दाएं हो जाओ, जरा थोड़ा आगे आगे, जरा सा पीछे हटो।
3: अच्छा, मुझे लगता है कि ये एक मुश्किल काम है, लेकिन खेल का इंसार इस बात पर होता होगा कि दोस्त या साथी खिलाड़ी को कितनी अच्छी हिदायत दे रहे हैं। जितना अच्छे वो बताते होंगे तो दुरुस्तगी से गाइड करते होंगे तो जीतने के इम्कान मेरे ख्याल में उतने ही रोशन होते होंगे।
5: बिल्कुल बिल्कुल, अगर खिलाड़ी छड़ी को इस कदर दुरुस्त पोजीशन में ले जाए कि तरबूज तोड़ा जा सके, तो फिर जो जीता वही सिकंदर।
3: यानी तरबूज को छड़ी से फोड़ डाला।
6: پھوڑ نہیں ڈالا, پھوڑ ہی ڈالا اور پھوڑنے کے بعد مل بانٹ کر کھایا بھی.
5: کھانے کو بسما ایک اور بڑی تخلیقی کھیل کا ذکر کر رہی تھی.
6: ہاں جی ہاں جی, ریت کا کھیل. بسما کہتی ہیں کہ بہت سے لوگ ساحل پر ریت کے قلعے اور ریت سے کئی چیزیں جیسے کوئی نہ کوئی جانور یا سرنگیں وغیرہ بناتے ہیں.
3: ریت کا قلعہ بنانے کے کھیل کے بارے میں تو میں نے بھی سن رکھا ہے.
6: جو بالٹی میں ریت بھر کے بناتے ہیں.
5: ہم بھی بہت بنایا کرتے تھے بچپن میں. بسما کے مطابق انہوں نے دیکھا کہ کئی خاندان اور دوست اکثر ایسے تخلیقی ڈیزائن بنانے اور ساحل سمندر پر لطف اندوز ہونے میں وقت گزارتے ہیں. کچھ لوگ اپنے دوستوں کو ریت میں دفن کر دیتے ہیں, صرف ان کے سر ریت سے باہر رہ جاتے ہیں, اور یہ ایک تفریحی ساحلی سرگرمی کے طور پر ہوتا ہے.
3: ایسی سرگرمی کے لیے تو کافی ہمت درکار ہوتی ہوگی. ریت میں پھنس جائیں دھنس جائیں تو پھر کیا ہوگا؟
6: اصل میں مسئلہ یہ ہے کہ دوست ہی ہوں دبانے والے. کیونکہ ریت ہے, ذرا سا جسم جھٹکیں ذرا سا زور لگائیں تو ریت کی دیوار منٹوں میں گرا سکتے ہیں.
5: اچھا وسیمہ, ایک اور کھیل ہے بیچ فلیک, جس میں ساحل پر چھوٹے چھوٹے رنگ برنگے جھنڈے گاڑے جاتے ہیں, اور اس میں کھلاڑی ساحل پر گاڑا ہوا جھنڈا حاصل کرنے کے لیے ایک ساتھ ریت پر دوڑتے ہیں اور تیز ترین کھلاڑی جیت جاتا ہے. بسما بتاتی ہیں کہ اس بارے میں میری ایک یاد ہے, میں نے یہ بچپن میں ننگے پاؤں کھیلا تھا اور ریت اتنی گرم تھی کہ ایسا لگتا تھا کہ میرا پاؤں جھلس گیا ہو.
6: کہتی ہیں اس دن کے بعد میں نے فیصلہ کر لیا کہ میں نے کھیل میں کبھی بھی دوبارہ شریک نہیں ہونا.
3: بسما نے ایک اور بڑا دلچسپ قصہ سنایا. کہتی ہیں کہ اپنے بچپن میں انہوں نے اپنے بھائی کے ساتھ ایک منفرد ساحلی مقابلے میں حصہ لیا تھا. مقابلہ یہ دیکھنے کے لیے تھا کہ کس کی جلد سورج میں سب سے زیادہ سانولی ہو جاتی ہے,
6: کالے ہو جاتے ہیں
3: تقریباً, یعنی کہ ملتے جلتے. تو تقریباً 15 شرکا اس میں موجود تھے اور بسما کے چھوٹے بھائی نے پہلی پوزیشن حاصل کر لی تھی.
5: ویسے یورپی ملکوں میں تو لوگ جلد کو سانولا کرنے کے لیے کئی کئی گھنٹے غسل آفتابی کرتے ہیں.
3: غسل کیا شاعرانہ تشبیہ دے ڈالی. چلیے آپ کو ایک گیت ہی سن لیتے ہیں.
5: جی جی, آج سنوائے جانے والے گیت کا عنوان ہے اومی نو یورے, یعنی سمندر کی روح ہیں.
6: اس کے پیشکار ہیں کینشی یونیزو. مارچ 1991 کو جاپان کے توکوشیما پریفیکچر میں پیدا ہوئے وہ. انہوں نے 2009 سے ہاچی کے نام سے ویڈیو شیئرنگ پلیٹ فارم نکو نکو دوگا پر اصل گانے پوسٹ کرنا شروع کیے تھے.
5: 2012 میں اپنے اصل نام کینشی یونیزو کے تحت انہوں نے اپنا پہلا البم دیوراما جاری کیا, جس میں ان کی اپنی آواز شامل تھی.
3: یونیزو نے ٹیلی ویژن کمرشلز, ٹیلی ویژن ڈراموں اور فلموں کے لیے متعدد تھیم سانگ لکھے اور پیش کیے ہیں. 2022 میں انہوں نے پلے اسٹیشن کے کمرشل کے طور پر پاپ سانگ کمرشل گانا لکھا اور خود بھی اس کمرشل میں نظر آئے,
6: گلوکار بھی اور اداکار بھی. اسی سال انہوں نے ٹی وی اینیمے سیریز چین سا مین کے اوپننگ تھیم کے طور پر کک بیک لکھا.
5: آج جو گیت سنوایا جا رہا ہے اومی نو یورے, یعنی سمندر کی روحیں یا اسپرٹ آف دی سی, یہ اینیمیٹڈ فلم یعنی کائیجو نو کودومو چلڈرن آف دی سی کے تھیم سانگ کے طور پر ریلیز کیا گیا.
3: فلم چلڈرن آف دی سی ایک 14 سالہ لڑکے کی کہانی ہے جو موسم گرما میں اس کی دو بھائیوں کے ساتھ ملاقات کی داستان ہے, جنہوں نے دوگونگ یعنی ایک قسم کی سمندری مخلوق کے زیر سایہ پرورش پائی. یہ فلم فطرت کے لیے گہری عقیدت کی عکاسی کرتی ہے.
6: کینشی یونیزو نے ایسی موسیقی لکھنے کی کوشش کی جو دراصل اس فلم کے موضوع سے مطابقت رکھتی ہو.
5: اس گیت کو منتخب کرنے والی بسما کہتی ہیں کہ انہوں نے یہ گانا اس لیے منتخب کیا کیونکہ یہ فلم گرمیوں کے سمندر سے گہرا تعلق رکھتی ہے, اور اس کے بول گرمیوں کے مناظر سے بھرے ہوئے ہیں, جیسے سمندر کی روحیں اور ہوا سے جھکا ہوا ریتیلا ساحل. مزید برآں, کینشی یونیزو جاپان کے سب سے مشہور فنکاروں میں سے ایک ہیں.
6: اچھا, اس کے گیت کے بولوں کا جہاں ذکر ہوا تو بسما نے بولوں میں سمندر سے متعلق تمام الفاظ کو انڈر لائن کر دیا. تو بڑی دلچسپ بات ہے, لیکن میں ان میں سے صرف یہی لائن دہراؤں گی. اس کمرے میں کوئی بھی دروازے کھلے نہیں, ایک کرسی ہے جو سمندری ہوا کی خوشبو میں ڈوبی ہوئی ہے, میں اسے کھلا چھوڑ دوں گا تاکہ تم گم نہ ہو جاؤ. تو آئیے گیت سنتے ہیں.